விஷய வச்சு அகங்காரி அப்படி ஆப்னும் மகான் சமைத துசேனும் துச் சமைத ஆபஸ்கோ தீரகர் மானே அவுரன் கோ லகமாத் மன்சா பாச்சா கர்மன மே தேக்கே தோஜக் ஜாத் ஹரேக் நும் சோட்டா சமைத சாய் அகலா மகான் ஹோவே சாய் ஸ்வயம் துச் ஹோவே அப்படி ஆப்னும் மகான் சமைத உச்சா சமைத சப் தோ உச்சா சமைத ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذرات جس دی محفل دے خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیاں ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذرہ است خود را بزرگ دینم شرط ادب نواشد اس محفل وچ تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہانا جتھے سورج بھی اک نکے جیہاں ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوے گا اتنا اہنکاری ہوئے گا ایک اردو دا مہان شاعر اس میں ایک اور ڈھنگ نال بھی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے ज्ञान दी मूर्खता दे नालों बेहतर है मूर्खता दा ज्ञान इलम दी जहालत नालों चंगा है जहालत दा इलम अगर थोड़ा बहुत कुछ समझे है आलम होया है विद्वान होया है اور کئی گنا اس تو ود اہنکار نال پر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل وچ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار अज्ञान ते खड़ा होता है ज्ञानी भी अज्ञानी समझो अगर अहंकारी है भगत सरमौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं हम बड़े कहु कुलीन हम पंडित हम जोगी सन्यासी ज्ञानी गुणी सूर हम दाते ए बुद्ध कभे ननासी कह रविदास सभे नहीं समझसे भूल परे जैसे बोरे इति सारे भूल के पागल हुए फिर देने कौन हम बड़ कव मैं बहुत वड्डा कवि मैं बहुत वड्डा कवि मेरी कविता महान बस यही जहालत ले फिर दी है कुलीन हम पंडित मेरी कुल बहुत उच्ची तो मैं उच्चा मैं पंडित इस वास्ते मैं महान हम बद कव कुलीन हम पंडित हम जोगी सन्यासी मैं बहुत वड्डा जोगी इस वास्ते मैं बहुत वड्डा सन्यासी इस वास्ते मैं